एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय इस बेला दिउँसोको ठीक 2:30 भइरहेछ र अब प्रथममा यहाँहरु समक्ष राखिरहेछौं रोबिन शर्माको आवाजमा यो आधुनिक गीत। शब्द पुष्कर पराजुलीको छ भने संगीत रहेको छ शरद सिन्हाको।

आधुनिक गीतपछि अब यहाँ समक्ष राखिरहेछौ लोकगीत चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा।

0: साङ्गीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकोस्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पीड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघले ओमान तटमा भारतीय ओइल ट्याङ्करमा भएको हमलाको निन्दा गरेको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। र टोरेन्टोमा फिफा फुटबल विश्वकपमा आज ग्रुप बीको म्याचमा क्यानाडाको सामना बोस्निया हर्जेगोभिनासित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको बताउनुभयो।

0: हमने करोड़ों महिलाओं के लिए शौचालय बनवाकर उनका सम्मान बढ़ाया, हमने उज्ज्वला सिलेंडर देकर उन्हें धुएं जैसी तकलीफों से भी बचाया।
1: 3 करोड़ महिलाओं को लखपति दीदी बनाने का जो संकल्प किया था वो पूरा हो चुका है।
2: वहाँले भन्नुभयो, सरकारले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन प्रमुख भूमिका खेल्ने स्वयं सहायता समूहहरूलाई सक्रिय रूपमा समर्थन गरिरहेको छ। प्रधानमन्त्रीले सरकारको प्रयास सम्मान, अवसर र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो, जसले महिलाहरूले आफ्नो पूर्ण क्षमतालाई महसुस गर्न र राष्ट्र निर्माणमा अझ बलियो योगदान दिन सक्ने वातावरण सृजना गर्नमा मदत गरेको छ। श्री मोदीले विज्ञान, अन्तरिक्ष र इनोभेसन जस्ता क्षेत्रमा भारतको नारी शक्तिले आफ्नो पहिचान बनाउँदै गरेको देखेर खुशी व्यक्त गर्नुभयो। संस्कृतको एउटा श्लोक साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, देशकी नारी शक्ति राष्ट्र निर्माणको आधारशिला हो। उहाँले भन्नुभयो, आज देशकी आमाहरू, दिदी बहिनी र छोरीहरूले हरेक क्षेत्रमा आफ्नो असाधारण प्रतिभा र कौशलले भारत माताको गौरव बढाइरहेका छन्। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा, सीआरपीएफ, बीएसएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका महानिदेशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि शुरू भएर 28 अगस्तमा सम्पन्न हुनेछ। सरकारले संस्थागत, औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजेल खरिद गर्नबाट रोक लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एसिया संघर्षका कारण वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध आइरहेको बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म लागू हुने जनाएको छ। खुद्रा विक्रेतालाई प्रति ग्राहक प्रतिदिन अधिकतम 200 लिटर हाई स्पीड डिजेल बिक्री गर्न निर्देश दिएको छ। यस संकटको घड़ीमा जमाखोरी रोक्नका लागि यो निर्देश अस्थायी उपाय भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जुन 21 हुने नीट यूजी पुनः परीक्षाको अवधि 15 मिनटले बढाएर 195 मिनटमा पुर्याएको छ। नयाँ समय दिउँसो 2 बजेदेखि 5:30 बजेसम्म हुनेछ। संशोधित परीक्षा अवधिमा अनिवार्य परीक्षा औपचारिकताका लागि आवश्यक समय समावेश छ। सुन्नुहोस् एक रिपोर्ट।
3: संशोधित परीक्षा अवधि में अनिवार्य परीक्षा औपचारिकताओं के लिए आवश्यक समय शामिल है। एजेंसी ने कहा है कि ये सुधार पिछले कई वर्षों में उम्मीदवारों से प्राप्त प्रतिक्रिया के आधार पर किए गए हैं। इसके अलावा एजेंसी ने प्रश्न पत्र पुस्तिका के साथ दिए जाने वाली रफ शीट को 2 प्रश्न से बढ़ाकर 4 कर दिया है। पुराने लेआउट के असुविधाजनक होने की प्रतिक्रिया के बाद कुछ छात्रों, विशेषकर बाएं हाथ से लिखने वाले छात्रों के लिए यह सुधार किया गया है। एनटीए ने कहा कि परीक्षा डिजाइन में छोटे छोटे सुधार भी एक महत्वपूर्ण परीक्षा के दौरान उम्मीदवारों के अनुभव पर सकारात्मक प्रभाव डाल सकते हैं। इसलिए निष्पक्षता और सुरक्षा के उच्चतम मानकों को बनाए रखते हुए परीक्षा प्रक्रिया को अधिक सुविधाजनक और उम्मीदवार अनुकूल बनाने के उद्देश्य से ये उपाय लागू किए गए हैं। इसके साथ ही उम्मीदवारों को सलाह दी गई है कि वे प्रवेश पत्र और सूचना बुलेटिन में दिए गए निर्देशों को ध्यानपूर्वक पढ़े और परीक्षा के सुचारू संचालन के लिए परीक्षा कर्मचारियों के साथ सहयोग करें। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
2: सूचना तथा प्रसारण मन्त्रालयले टेलिभिजन, रेडियो र संचार सेवा सम्बन्धी दूरसञ्चार नियमावली 2026 को मस्यौदा सार्वजनिक परामर्शका लागि जारी गरेको छ। यो मस्यौदा पूर्व टेलिग्राफ अधिनियम 1885 अन्तर्गत टेलिभिजन र रेडियो सेवाका लागि जारी भएका विभिन्न निर्देशिकालाई नयाँ दूरसञ्चार अधिनियम 2023 को परिधिभित्र ल्याउने उद्देश्यले तयार पारिएको हो। नयाँ प्रावधानले सूचना तथा प्रसारण मन्त्रालय र निजी प्रसारकहरूबीच अनुमति सम्झौता गर्ने आवश्यकतालाई हटाउनेछ। यसले सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउनेछ। यसबाहेक पारदर्शी न्यायिक प्रणालीको पनि निर्माण गरिनेछ। आयकर विभाग र प्राइस वाटरहाउस कुपर्स पीडब्ल्यूसी इण्डियाले नयाँ आयकर अधिनियम 2000 25 अन्तर्राष्ट्रिय कर र स्थानान्तरण मूल्य निर्धारण पक्षमा एक वेबिनारको आयोजना गरेको छ। वेबिनारमा नयाँ आयकर नियम 2025 र नयाँ आयकर अधिनियम 2026 को प्रभावकारी कार्यान्वयन र रूपान्तरणको प्रक्रियाको बारे छलफल गरिएको थियो। आयकर विभागकी प्रधान आयुक्त मोनिका भाटियाले विभाग र सरकारवालाहरूको सामूहिक प्रयासलाई प्रकाश पार्नुभयो, जसले नयाँ आयकर अधिनियम 2025 सहज रूपमा परिवर्तन सुनिश्चित गरेको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले आज खाद्य एवं सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोशल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1650 रुपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ, जसले गर्दा खरिद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
2: यो आकाशवाणी हो। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस र अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका महासचिव आर्सेनियो डोमिङ्गवेजले ओमानको सामुद्रिक तट नजिकै पलाउको ध्वजावाहक ट्याङ्करमा भएको हमलाको निन्दा गरेका छन्, जसमा 3 भारतीय नाविकको मृत्यु भएको छ। राष्ट्रसंघ प्रमुख प्रवक्ता स्टीफन डुजारिकले गुटेरस बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्तै आईएमओ का महासचिवले समुद्री यात्रीहरू, नागरिक जहाजहरू र नेभिगेशनको स्वतन्त्रताको रक्षा गर्ने आवश्यकतामा जोड दिएका छन्।
5: We also know that there's been some ships that have been hit, notably the Citadel tanker that was hit, and a number of Indian seafarers were killed, and that is an attack that was clearly condemned by the Secretary General of the International Maritime Organization, and we fully support and second that language.
2: मध्य पूर्वको स्थिति बारे श्री गुटेरसले सबै पक्षलाई युद्धविरामको पूर्ण कार्यान्वयन गर्न र स्थितिलाई थप बढ्न नदिन आग्रह गर्नुभएको छ। खाडी क्षेत्रमा विकसित समुद्री सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले भारतीय नाविकहरूको सुरक्षा सुनिश्चित गर्ने अत्यधिक सावधानी अप्नाइरहेको छ। पत्तन पोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भन्नुभयो, सरकारले खाडी क्षेत्रको बदलिन्दो अवस्थालाई नजिकबाट नियालिरहेको छ र प्रत्येक भारतीय नाविकको सुरक्षा र कल्याणका लागि पूर्ण प्रतिबद्ध छ। उहाँले भन्नुभयो, विदेशमा रहेका सबै सम्बन्धित मन्त्रालयहरू, एजेन्सीहरू र मिशनहरूले आवश्यक परे समयमै सहयोग र सुनिश्चित गर्न समन्वय काम भइरहेको जनाएको छ। मिश्रको विदेश मन्त्रालयले इरान र अमेरिका बीच सम्भावित शान्ति सम्झौताको आशा व्यक्त गरेको छ। मिश्रले दुवै देशलाई जतिसक्दो चाँडो निश्चित सम्झौतामा सहमति गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणाको मिश्रले प्रशंसा गरेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जूनमा फ्रान्सको निस शहरको भ्रमण गर्नुहुनेछ। यो दुई देश फ्रान्स र स्लोभाकियाको वहाँको युरोपेली भ्रमणको पहिलो पड़ाव हुनेछ। वर्ष 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो सातौं औपचारिक भ्रमण हो। यस वर्षको फरवरीमा दुवै देशहरूले वैश्विक रणनीतिक साझेदारीको दर्जा प्राप्त गरेपछि राष्ट्रपति इमान्युएल म्याक्रोसित यो वहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्वपूर्ण मानिएको छ।
6: काफी अरसे से जो द्विपक्षीय संबंधों में एक फोकस रहा है हमारा, किस तरह से हम इनोवेशन की तरफ ज्यादा फोकस बढ़ाएं, और दोनों देश एक तरह से नॉलेज इकोनॉमीज हैं, दोनों देश सोच रहे हैं कि किस तरह हमारे संबंध हैं इनको और प्रगाढ़ करें हम, और इसी की वजह से हम भारत इनोवेट्स यहाँ उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
2: अमेरिकी नेताहरू र व्यापारिक नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। कांग्रेसका सदस्यहरू, अमेरिकी सिनेटरहरू र प्रमुख अमेरिकी कम्पनीहरूका अधिकारीहरूबाट बधाई सन्देशहरू आएका छन्। वारबर्ग पिङ्क्सका अध्यक्ष चार्ल्स आर, प्रतिनिधि फ्रेन्स हिल, प्रतिनिधि ब्राड शेरमन, सिनेटर सिन्डी हाइट स्मिथ र सिस्कोका जितु पटेलले प्रधानमन्त्री मोदीको उपलब्धिले भारतीय जनताले उहाँको नेतृत्वमा देखाएको विश्वासलाई दर्शाएको छ। भारतीय निशानेबाज तथा एसियन गेम्सका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल संघका अध्यक्ष कालीकेशन नारायण सिंह देवका अनुसार राणाको गैराती दिल्ली स्थित अस्पतालमा निधन भएको हो। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले जसपालको निधनमा शोक व्यक्त गर्नुभएको छ। विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणराज्यलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। मेक्सिको जापो पानमा भएको समूह एको रोमाञ्चक म्याचमा दक्षिण कोरियाले महत्वपूर्ण 3 अङ्क जोडेको छ। ग्रुप एको दोस्रो म्याचमा दक्षिण कोरियाले मेक्सिको र चेक गणराज्यले दक्षिण अफ्रिकाको सामना गर्नेछन्। यसअघि गैराति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गरिएको थियो। आज समूह बीको खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जे गोविनासित खेल्नेछ। एक महिना लामो फिफा विश्वकप 2026 भव्य उद्घाटन गैराति मेक्सिको सिटीमा भएको थियो। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिंगल्समा भारतकी पीवी सिन्धु सेमी फाइनलमा प्रवेश गरेकी छिन्। तेस्रो वरियताकी भारतीय खेलाड़ीले क्वार्टर फाइनलमा चाइनिज ताइपीकी चेन सुयुलाई पराजित गरिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ, ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकुन्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पिड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक अजित विश्व। विषय छ, प्रधानमन्त्रीले विकसित भारत 2047 प्रति सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। आलेख विदेश सेवा डिस्क एनएसटी आकाशवाणी। 10 जुन 2026 नेशनल डेमोक्रेटिक अलायन्स एनडीएको बैठक नयाँ दिल्लीमा आयोजना गरिएको थियो। एनडीए सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको उपलक्ष्यमा यो बैठक आयोजना गरिएको थियो। श्री मोदीले 10 जुन 2026 प्रधानमन्त्रीको रूपमा 4,399 दिनको निरन्तर सेवा पूरा गर्नुभयो। बैठकमा सबै गठबन्धन साझेदारहरूका साथै भारतीय जनता पार्टी र एनडीए सदस्य दलहरूले शासन गरेका राज्य र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। नेशनल डेमोक्रेटिक अलायन्स एनडीएले प्रधानमन्त्री मोदीको 12 वर्षको शासनकालको प्रशंसा गर्न र 4,399 दिनको कार्यकालको ऐतिहासिक उपलब्धि मनाउन नयाँ दिल्लीको भारत मण्डपममा 11 पृष्ठको अभिनन्दन प्रतिष्ठान कृतज्ञताको मत पारित गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडूद्वारा प्रस्तावित प्रस्तुत र नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोले समर्थन गर्नुभएको थियो। प्रस्तावले 25 करोड भन्दा बढी भारतीयहरूलाई बहुआयामिक गरिबीबाट बाहिर निकाल्न सरकारको समावेशी नीतिहरूलाई श्रेय दिएको छ। यसले युवा विकास, लखपति दिदी अभियान र महिला नेतृत्वको कानून जस्ता प्रमुख उपलब्धिहरूलाई पनि रेखाङ्कित गरेको छ। एनडीएले दशकौं लामो संरचनात्मक सुधारहरू, विशेष गरी वस्तु तथा सेवा कर जीएसटी, आधुनिक श्रम कानून र धारा 370 खारिज गर्ने कार्य लागू गरेकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरेको छ। गठबन्धनले आतंकवाद विरुद्धको शून्य सहिष्णुता नीतिको पनि प्रशंसा गरेको छ र सर्जिकल स्ट्राइक जस्ता अपरेशनहरूलाई उद्धृत गरेको छ। श्री मोदीले भन्नुभयो, संसारले अपरेशन सिन्दूरमा भारतको शक्ति देख्यो, यसले भारतको विश्वव्यापी प्रतिष्ठा बढाएर सरकार विकसित भारत 2047 दृष्टिकोण प्रति पूर्ण रूपमा प्रतिबद्ध छ। गठबन्धनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो प्रतिज्ञा सबै एनडीए सहयोगीहरूको संयुक्त प्रयासमा समर्पित गर्नुभयो। श्री मोदीले भन्नुभयो, भारतको निरन्तर निर्वाचित प्रधानमन्त्रीको रूपमा 4,399 दिन सेवा गर्नु, यस महान देशका जनताको सेवा गर्न पाउनु ठूलो सम्मान हो। उहाँले अझ बढी दृढ संकल्पका साथ भारतका जनताको सेवा गर्ने वाचा गर्नुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, देश कुनै पनि राजनीतिक दलभन्दा ठूलो छ र जब हामी राष्ट्र प्रथमको भावनाका साथ काम गर्छौं, कुनै पनि निर्णय लिन गाह्रो हुँदैन। 2014 अवस्था र आजको अवस्था बीचको भिन्नता देखाउँदै उहाँले भन्नुभयो, एउटा प्रणालीले मानिसहरूलाई पर्खिरहेको थियो, आजको प्रणालीले परिणाम दिन्छ। प्रधानमन्त्रीले विपक्षीको परजीवी राजनीतिको आलोचना गर्नुभयो र विकासको लागि एनडीएको निरन्तर जनादेशलाई प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो, एनडीए सरकारको अधीनमा 2014 74 विमानस्थलहरूको संख्या 160 भन्दा बढी भएको छ। एक्सप्रेस वे 1000 किलोमिटरबाट 6700 किलोमिटर पुगेको छ र रक्षा निर्यात 700 करोडबाट 23,000 करोड पुगेको छ। उहाँले 25 करोड भन्दा बढी मानिसहरूलाई गरिबीबाट मुक्त गरेकोमा एनडीएका नीतिहरूलाई श्रेय दिनुभयो। श्री मोदीले भन्नुभयो, आज भारत डिजिटल लेनदेनमा विश्वको अग्रणी छ। उहाँले उल्लेख गर्नुभयो, 2014 भारतले आफ्नो अधिकांश मोबाइल फोनहरू आयात गरेको थियो। आज भारतले 33 करोड भन्दा बढी मोबाइल ह्यान्डसेटहरू उत्पादन गर्दछ। 2014 स्वरीय क्षमता केवल 2.5 गिगावट थियो, आज यो 150 गिगावट भन्दा बढी छ। इथानोल मिश्रण 25 पुगेको छ, जुन 2014 केवल 1.5% थियो। 2014 देशमा कुनै अर्धचालक इकाइहरू थिएनन्, आज 10 भन्दा बढी अर्धचालक इकाइहरू निर्माण भइरहेका छन्, जसले भारतलाई आधुनिकतातर्फ लैजान्छ। श्री मोदीले देशले अब सकेसम्म चाँडो 500 गिगावट नवीकरणीय ऊर्जाको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, सरकारले मध्यम वर्गको कठिनाई र अपेक्षाहरू बुझ्दछ, त्यसैले आज 12 लाखसम्मको आमदानी पूर्ण रूपमा कर मुक्त छ। देशको कर प्रणाली सरल भएको छ र बलियो पुनर्धारले जीवनलाई सजिलो बनाएको छ। विगत 12 वर्षमा मध्यम वर्गीय परिवारका बालबालिकाका लागि विभिन्न क्षेत्रमा नयाँ अवसरहरू देखा परेका छन्। श्री मोदीले राज्यहरूलाई सबैभन्दा छिटो $1 trillion अर्थतन्त्र बन्न प्रतिस्पर्धा गर्न र सहरहरूलाई नवप्रवर्तनको सबैभन्दा ठूलो केन्द्र बन्न प्रतिस्पर्धा गर्न पनि आह्वान गर्नुभयो।
8: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভে 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজে এবং একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে আপনার মুঠোফোনে। আজ শুক্রবার, সাপ্তাহিক জরুরি কারিগরি রক্ষণাবেক্ষণের জন্য মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজের ট্রান্সমিশন বন্ধ রাখা হবে বেলা 3টে থেকে বিকেল 5টা পর্যন্ত। স্টুডিওর খইতে সময় এখন 3টে বেজে 20 মিনিট, 3টে বেজে 1 মিনিট 30 সেকেন্ড। আমাদের পরবর্তী অধিবেশন শুরু হবে বিকেল 5টায়।

0: मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी भ्रमणमा आउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू प्राप्त हुने बताउनु भएको छ। राज्यका पञ्चायती राज, ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जीलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन ध्रुमा फिल्म महोत्सव 2026 को उद्घाटन गर्नुभयो। 14 जुनमा हुन गइरहेको WBCS प्रारम्भिक परीक्षालाई ध्यानमा राख्दै दक्षिण पूर्वी रेलवेको खडगपुर डिभिजनले परीक्षार्थीहरूको सुविधाको लागि विशेष रेलहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। अलिपुर मौसम विभागले राज्यका धेरै जिल्लाहरूमा आँधीबेरी र वर्षाको पूर्वानुमान गरेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी आइपुग्नु भएको छ। उहाँलाई बागडोगरा विमानस्थलमा दार्जीलिङका सांसद राजु विष्ट तथा भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरूले भव्य स्वागत गरेका छन्। बजेट अधिवेशन अघि उत्तर बंगालको भ्रमणमा आउनुभएका मुख्यमन्त्रीले यस क्षेत्रका जनताको आवश्यकता, विकास सम्बन्धी माग तथा विभिन्न मुद्दाबारे जानकारी संकलन गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको पुनर्निर्माणको संकल्प लिनु भएको छ। केन्द्र सरकारको 12 वर्षगाठको अवसरमा आज कलकत्तामा आयोजित एक प्रेस कन्फरेन्समा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसको जानकारी गराउनु भएको हो। श्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यमा अब डबल इन्जिन सरकार स्थापित भएको छ, जसले यो सुनिश्चित हुनेछ कि प्रधानमन्त्रीको नेतृत्वमा पश्चिम बंगाललाई पनि अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू मिल्नेछ। उहाँले यस विषयमा जोड दिनुभयो, प्रधानमन्त्रीले नयाँ मानक स्थापित गर्नको लागि पछिल्लो सबै रेकर्ड तोड्नु भएको छ र भारतको पुनर्निर्माणमा अग्रणी भूमिका निभाउनु भएको छ। उहाँले देशको प्रधानमन्त्री भन्दा पनि देशको प्रधान जनसेवकको रूपमा अथक परिश्रम गर्नुहुँदैछ। 12 वर्षको सरकारको कल्याणकारी योजनाहरूको उपलब्धिहरूलाई रेखाङ्कित गर्नुहुँदै उहाँले भन्नुभयो, यस कार्यकालको मुख्य आधार जनसेवा, सशक्तिकरण, राष्ट्र निर्माण र आफ्नो विरासतलाई सम्झाउँदै देशलाई अघि बढाउनु रहेको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले पण्डित दीनदयाल उपाध्याय को एकात्मक मानववादको दर्शनलाई सफलतापूर्वक लागू गर्नुभएको छ। विशेष रूपमा स्वच्छ भारत अभियान, आवास योजना र जल जीवन मिशन जस्ता प्रमुख पहलहरूको उल्लेख गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा औद्योगिक विकास, रोजगार सिर्जना तथा आर्थिक पुनरुत्थानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताउँदै नन्दीग्राम जस्ता घटना अथवा जबरजस्ती जमिन अधिग्रहण बिना पनि उद्योग स्थापना गर्न सकिने बताउनुभयो। न्यू टाउन स्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा जमिन नीतिबारे बोल्नुहुँदै उहाँले उद्योग, सीमा सुरक्षा बल अथवा पूर्वाधार परियोजनाको लागि कुनै पनि अवस्थामा जबरजस्ती जमिन अधिग्रहण नगरिने बताउनुभयो। उचित मूल्य पाए जनताले स्वेच्छाले जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो। यसै सन्दर्भमा मुख्यमन्त्री अधिकारीले भारत बंगलादेश सीमावर्ती क्षेत्रमा तारबार निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो। उहाँले सीमावर्ती क्षेत्रका वासिन्दाले फेन्सिङका लागि स्वेच्छाले आफ्नो जग्गा उपलब्ध गराइरहेको पनि बताउनुभयो। श्री अधिकारी अनुसार पश्चिम बंगाल सरकारले उचित मूल्य तिरेर सर्वसाधारणबाट जग्गा खरिद गरी सीमा सुरक्षा बललाई हस्तान्तरण गरिरहेको छ। मुख्यमन्त्रीले घुसपेट रोक्न तथा सीमा सुरक्षालाई सुदृढ बनाउन सीमामा फेन्सिङ निर्माण महत्वपूर्ण रहेको पनि बताउनुभयो। पश्चिम बंगाल राज्यका पञ्चायती राज, ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जीलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन थ्रुमा फिल्म महोत्सव 2026 को उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै दार्जीलिङ हिमालयन रेलवेले पश्चिम बंगाल राज्य, दार्जीलिङ पहाड अनि देशलाई विश्वमा परिचित गराएको छ। राज्यमा बढी संख्यामा देश विदेशका पर्यटकहरूलाई आकर्षित गर्नुमा यसको ठूलो र महत्वपूर्ण भूमिका रहेको श्री घोषले बताउनुभयो। उहाँले भन्नुभयो, डीएचआरको यस ध्रुमा फिल्म महोत्सवले देश विदेशका पर्यटकहरूलाई ठूलो मात्रामा आकर्षित गर्नुमा बल प्रदान गर्नेछ, जसले राज्यको अर्थतन्त्र अनि पहाड तथा तराई डुवर्सका मानिसहरूको रोजगार अनि आजीविकालाई बलियो आधार प्रदान गर्नेछ। उहाँले भन्नुभयो,
1: कि हिमालय को दार्जिलिंग को लोगों में सामने लेंगे। इसलिए दार्जिलिंग या हिमालय की पूरा द्वारस उत्तर बंगाल के लिए एक सोचा था, एक मौका हम देश के सामने, दुनिया के सामने फिल्म के माध्यम से सारा विश्व को उठा सकते हैं। तो जो लोगों ने अलग अलग प्रयास कर रहे हैं उनके लिए और समाज के सामने उदाहरण के लिए अलग अलग क्षेत्र में उनको सम्मानित किया है। आज काफी साल हम अपने समर्थन से लेकर के सरकार तक हर जगह उसको आगे बढ़ने के प्रयास कर रहे हैं। इस बार हमारे विधानसभा के माननीय स्पीकर भी उत्तर प्रदेश से हैं, यहाँ के मंत्री ऐसे भी कई लोगों को आगे ले जाने के प्रयास हम लगातार कर रहे हैं।
0: यस फिल्म महोत्सवमा लघु फिल्महरूको मञ्चन गरिँदैछ, जसमा दार्जिलिङ पहाड तथा तराई डुवर्सका सुन्दर मनोरम दृश्यहरूलाई झल्काइएको छ। यो फिल्म महोत्सवमा भोलि खरसाङमा आयोजित गरिनेछ। टोय ट्रेन र क्याफेमा यसको प्रदर्शन गरिनेछ। 14 जुनको दिन उत्तरबङ्ग विश्वविद्यालय परिसरमा यसको समापन हुनेछ। यसले उत्तर बङ्गालमा फिल्म उद्योगलाई पनि टेवा दिनेछ। विश्व धरोहर दार्जिलिङ टोय ट्रेनले अहिले रेकर्ड संख्यामा पर्यटकहरूलाई आकर्षित गरिरहेको छ, साथै आय पनि रेकर्ड मात्रामा आर्जित गरिरहेको छ। उत्तर बङ्गालका कृषक तथा कृषिलाई विशेष टेवा दिइनेछ। उत्तर बङ्गालमा आलु तथा चियाको उत्पादन बढी मात्रामा हुन्छ। यहाँका आलु तथा चिया उत्पादन गर्ने किसानहरूको कल्याणका लागि राज्य सरकारले विशेष ध्यान दिनेछ। उक्त कुरा राज्यका कृषि तथा कृषि उत्पादन ग्रामीण विकास तथा पञ्चायती राज्य मन्त्री दिलीप घोषले आज उत्तर बङ्गालका कृषि तथा पर्यटनसित सम्बन्धित संगठनहरूले आयोजित गरेको एक संगोष्ठीमा भन्नुभयो। उहाँले विगतको टिएमसी सरकारमा क्षेत्रका किसान तथा चिया बगान कृषकहरूको हालत निकै खराब थियो, अब राज्य सरकारले उत्तर बङ्गालको कृषि अनि चिया उद्योग दुवैलाई बलियो बनाउने काम गर्नेछ, जसले कृषक तथा चियाको खेती गर्ने किसानहरूको स्थितिलाई निकै सुधार्नेछ। उहाँले भन्नुभयो,
1: चाय उद्योग जो है उसका भी दार्जिलिङ जिल्ला जाना जाता है, दार्जिलिङ जी देखिए उसका भी हालत बहुत खराब है। मैं पहले भी आया हूं, बराबर में दिया हूं और अभी भी आया तो चाय के जो छोटे छोटे किसान है खेती करने वाले चाय का उनके लिए कोई सुविधा नहीं है। उद्योग के साथ उनको जोड़ने का कारण वो होते हैं किसान, लेकिन उनको उद्योगी जैसा उद्योगपति जैसा ट्रीटमेंट दिया जाता है।
0: पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता बेनर्जीले चुनावी अभियानको क्रममा दिएको विवादास्पद बयानलाई लिएर कोलकाताको हेयर स्ट्रीट पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। लिखित उजुरीको आधारमा पुलिसले भारतीय न्याय संहिताको विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ र जाँच सुरु गरेको छ। उजुरीमा उनले ममता बनर्जी विरुद्ध कानूनी कारवाहीको माग गरेकी थिइन्। उहाँले आरोप लगाएका थिए कि कुनै पनि विशेष समुदायको नाम प्रत्यक्ष रूपमा नलिएको भए तापनि यस्ता टिप्पणीहरूले साम्प्रदायिक सद्भावलाई कमजोर पार्न सक्छ र विभिन्न समुदायहरू बीच तनाव सिर्जना गर्न सक्छ। हेयर स्ट्रीट पुलिस थानाले यस उजुरीको आधारमा मुद्दा दर्ता गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। दार्जिलिङका लोकसभा सांसदले 770 किलोमिटर भन्दा लामो राजमार्गको निर्माण गर्नेछ, जसले दार्जिलिङ अनि गङ्गासागरलाई जोड्नेछ। उहाँले दार्जिलिङ र उत्तर बङ्गालको विकास बारे भन्नुभयो।
1: सिलीगुड़ी के चारों तरफ रिंग रोड बनेगी और नई सरकार ने एक महीने के अंदर से दार्जिलिंग जाने के लिए अल्टरनेटिव हाईवे को अप्रूविंग कर दिया है। और आज ही मंत्री जी ने मुझे बताया दार्जिलिंग से लेकर के गंगा सागर तक जो है करीब 700 किलोमीटर का जो है हाईवे भी पश्चिम बंगाल सरकार बना रही है।
0: पश्चिम बङ्गाल अपराध जाँच विभागले तृणमूल काङ्ग्रेसका राष्ट्रिय महासचिव तथा डायमण्ड हार्बर लोकसभा सांसद अभिषेक बनर्जीले विधानसभा चुनाव अभियानको क्रममा गरेको भड्काउने टिप्पणीसँग सम्बन्धित मुद्दाको जाँच आफ्नो जिम्मा लिएको छ। यस सम्बन्धमा औपचारिक आदेश जारी गरिएको छ। वरिष्ठ पुलिस अधिकारीहरू अनुसार यस मुद्दाको जाँच पहिला विधाननगर पुलिस थानाको साइबर अपराध विभागले गरिरहेको थियो। अहिलेसम्म जाँचको क्रममा संकलन गरिएका सबै कागजात, डिजिटल प्रमाण र केस डायरी विस्तृत जाँचलाई सहज बनाउन सीआईडीलाई हस्तान्तरण गरिएको

0: विधानसभासँग सम्बन्धित हस्ताक्षर जालसाजी मुद्दाको सम्बन्धमा हिजो सिआइडीले तृणमूल काङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक बनर्जीलाई लगभग 5.5 घण्टा सोधपुछ गरेको थियो। अभिषेक साँझ 5:50 भवानी भवनसित सिआइडी मुख्यालयमा पुगेका थिए र राति 11:30 त्यहाँबाट निस्किए। सोधपुछपछि उनी सिधै कालीघाट स्थित पूर्व मुख्यमन्त्री ममता बेनर्जीको निवास गएका थिए। सिआइडीले उनलाई 14 जुनमा फेरि उपस्थित हुन निर्देशन दिएको छ। 14 जुनमा हुन गइरहेको WBCS कार्यकारी विगतको प्रारम्भिक परीक्षा 2024 ध्यानमा राख्दै दक्षिण पूर्वी रेलवेको खडगपुर डिभिजनले परीक्षार्थी र सामान्य यात्रीहरूको सुविधाको लागि विशेष रेलवेको व्यवस्था गर्ने निर्णय गरेको छ। यस पहलको एक भागको रूपमा धेरै EMU र MEUME लोकल ट्रेनहरूको जुन सामान्यतया आइतबार रद्द रहन्छन् सञ्चालन जसलाई पूर्ण गरिनेछ। रेलवेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार थोरै संख्यामा परीक्षार्थीहरूलाई विभिन्न परीक्षा केन्द्रहरूमा सहजसँग पुग्नको लागि यो विशेष व्यवस्था गरिएको हो। 14 जुनमा धेरै स्थानीय रेलहरू तिनीहरूको निर्धारित समयअनुसार चल्नेछन् जसले यात्रीलाई सुविधा प्रदान गर्नेछ। पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्लाको मध्यग्राम स्थित FCI गोदामबाट ठूलो परिमाणमा गहुँ तस्करी गर्ने प्रयास भएको आरोप सार्वजनिक भएको छ। राज्यका खाद्य मन्त्री अशोक किर्तनियाले आज घटनास्थल पुगेर निरीक्षण गर्नुका साथै विस्तृत छानबिनको निर्देशन दिनुभयो। प्राथमिक जानकारी अनुसार गोदाममा अभिलेख अनुसार 100 क्विन्टल मात्र गहुँ बाँकी रहनुपर्ने भए पनि निरीक्षण अघि बिहिबार राति लगभग 960 क्विन्टल गहुँ 9 ट्रक मार्फत बाहिर पठाउने प्रयास भएको आरोप छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोरा मुमुलले आफ्नो संगठनात्मक विस्तारलाई निरन्तरता दिँदै वरिष्ठ अधिवक्ता तथा पूर्व विधायक प्रणय राईलाई पार्टीमा स्वागत गरेको छ। गोरा मुमु केन्द्रीय कार्यालय दार्जिलिङमा आयोजित समर्थन कार्यक्रम बीच पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा प्रणय राई औपचारिक रूपमा गोरा मुमुमा सामेल भएका हुन्। पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार प्रणय राईको नेतृत्वमा विभिन्न राजनैतिक दल परित्याग गरी लगभग 100 घर परिवार गोरा मुमुमा आबद्ध भएका छन्। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले आज रिसियार्ड ब्लुमफिल्ड समष्टिको भ्रमण गर्नुभएको छ। यस अवधि उहाँले विगत 2012 सालदेखि नै गंगामाय पार्कलाई गोर्खा जनमुक्ति मोर्चाले स्याहार सुसार गर्दै आएको अनि यो पर्यटकीय गन्तव्य भएको कारण यहाँका मानिसहरूको निम्ति रोजगारीका अवसर पनि रहेको थियो भनी बताउनुभयो। यहाँको रेभेन्यू सिधै GTA पर्यटन विभागमा जाने भएकोले यहाँको हेरचाह अहिले GTA पर्यटन विभागले हेर्नु पर्थ्यो भने तर अहिले यसको अवस्था धेरै चिन्ताजनक रहेको बताउँदै आगामी दिनमा गोर्खा जनमुक्ति मोर्चाले सम्बन्धित विभाग मार्फत यसमाथि निगरानी अनि कार्यान्वयन गरिने उहाँले बताउनुभयो। सोनादा डिग्री कलेजको सांस्कृतिक समितिको आयोजनामा 6औं सत्रका विद्यार्थीहरूको सम्मानमा स्नातक दिवस एवं विदाई समारोह प्राचार्य डाक्टर योगेश खातीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भयो। कलेजको प्रेक्षागृहमा आयोजित कार्यक्रममा विद्यार्थी शिक्षण अशिक्षण कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कलेजका प्राचार्य डाक्टर योगेश खातीले स्नातक तह पूरा गरी जीवनको नयाँ यात्रातर्फ अग्रसर भइरहेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै शिक्षा अनुशासन र नैतिक मूल्यलाई जीवनभर आत्मसात गर्न आग्रह गर्नुभयो। गोर्खा युथ ब्रिज कालेबुङका संयोजक रुना प्रधानले आज एक भिडियो जारी गरेर पहाड तराई र डुवर्सका युवाहरू एकत्रित भई गोर्खा युथ ब्रिज नामक एक नयाँ अराजनैतिक संगठनको स्थापना गरेको जानकारी दिनुभएको छ। उहाँले हाम्रा नेतृत्वले अलग राज्य गोर्खाल्याण्डको मूल मुद्दाबाट बारम्बार विचलित भई विभिन्न व्यवस्थागत समाधानतर्फ अग्रसर भइरहेको अवस्थामा अब हामी युवावर्ग स्वयं मैदानमा उत्रेर लोकतान्त्रिक तथा संवैधानिक ढङ्गले अलग राज्य गोर्खाल्याण्डको मागलाई पूर्ण सशक्त रूपमा उठाउनुपर्छ भन्ने स्पष्ट अडानका साथ अघि बढेका छौ भनी बताउनुभयो। अलिपुर मौसम विभागले आज दक्षिण बङ्गालका धेरै जिल्लाहरूमा आँधी बेरी र वर्षाको पूर्वानुमान गरेको छ। कलकत्ता सहित दक्षिण बङ्गालका विभिन्न भागहरूमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ, जसमध्ये 7 जिल्लाका लागि विशेष चेतावनी जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी भ्रमणमा आउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू प्राप्त हुने बताउनु भएको छ। राज्यका पञ्चायती राज ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जिलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन थ्रुमा फिल्म महोत्सव 2026 उद्घाटन गर्नुभयो र अलिपुर मौसम विभागले राज्यका धेरै जिल्लाहरूमा आँधी बेरी र वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणी समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 8 बजे पुनः उपस्थित हुनेछौँ। सुन्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 711 কিলোহার্জ এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমে শুনবেন অভিমান ছায়াছবির একটি গান, লতা মঙ্গেশকর এবং মনহারের কণ্ঠে, সুরকার শচীন দেব বর্মণ।